0: Wada. This is Jesse Giles. You're listening to 8CCC Community Radio in Alice Springs and Tennant Creek. Kalmora.
1: अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ ठिक छ हैन त्यस कार्यक्रममा तिमी दुई जनाले व्यवस्थापन गर्ने है तिमी दुई जनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने चन्दा उठाउने र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने
2: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र
3: अनि जो नाचे पनि नाच्ने त हो नि
2: तै नाच न त त्यसो भए
1: होइन होइन हल्ला नगर अब के गर्ने भनेपछि तिमीले म गाउने होइन उनीहरू चाहिँ नाच्छ अब यही अनुसार चाहिँ अब साँच हुनुपर्छ होइन बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गरेरै आउने हुन्छ ठिक छ नि
2: ठिक छ होइन
1: ठिक छ हेरे
4: दिलमा आएर म नाच्नु पर्ने

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिलमायालाई छोड्न जाने लस्करे, म पनि लागेँ।
1: हे अल्लाह नगर दाई।

आँखाहरू झिमिक्क झिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे, र बत्ती पनि आजकल बत्ती निभाएर बस्ने गर्दछु म, आजकल बत्ती निभाएर बस्ने गर्दछु म, दुनियाँसँग दिनु अनेकौँ न्यु खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्याप ती सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि भुलाइन्छ।